रघुमति वनः पुण्डरी काञ्चिद दिव्य चञ्चरीकाय धवलाङ्गाय पिङ्गजटायूटाय रविचन्द्राननेत्राय श्रीमते भगवते तुभ्यं मम